0: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीको आश्वासन,
1: यस पटकको बजेटमा सकेसम्म नबढाउने, बढ्यो भने नगण्य हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौँ।
0: रवि लामिछाने विरुद्ध सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउन कास्की जिल्ला अदालतको आदेश,
2: संशोधन गर्ने र सहकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश भएको छ।
0: अनि इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने युकेका वैज्ञानिकहरूको अपेक्षा। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा आफूले 5,000 फौज पठाउन लागेको घोषणा गरेर उत्तर एटलान्टिक सन्धि संगठन नेटोलाई आश्चर्यमा पारेका छन्। स्वीडेनको बैठकपछि प्रतिक्रिया दिँदै नेटोका प्रमुख मार्क रुटले आफ्नो संगठनभित्र अभूतपूर्व एकता रहेको बताए। उक्त बैठकमा विदेश मन्त्रीहरूले अमेरिकी सैन्य प्रतिबद्धताको प्रष्टता खोजेका थिए। ट्रम्पले जर्मनीबाट हजारौं फौज फिर्ता लिन लागेको र ठूला अभ्यास तालिमहरू स्थगित गरेको जनाएको केही सातामै पोल्याण्डमा फौज पठाउने बताएका हुन्। इरान युद्धमा समर्थन नगरेको भन्दै ट्रम्पले नेटोसँग असन्तुष्टि व्यक्त गर्दै आएका छन्। आज विश्वमा सबैभन्दा धेरै गर्मी मापन भएका 100 सहरमध्ये 97 भारतीय सहर परेका छन्। नेपालको छिमेकी देशका उत्तरी, मध्य र पूर्वी क्षेत्रले अधिक गर्मीको सामना गरिरहेका छन्। केही स्थानमा तापक्रम 47 डिग्री सेल्सियससम्म मापन भएको छ। शीतलताका लागि विद्युतीय उपकरणको प्रयोग बढ्दा बिजुलीको माग उच्च भएको छ। कतिपय क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने अवस्था आएपछि सरकारले बिजुलीको खपत घटाउन आग्रह गरेको छ। दिल्लीबाट बीबीसी संवाददाता अरुणोदय मुखर्जी भन्छन्,
3: It's hard to stay outdoors for too long.
0: धेरै बेर बाहिर बस्न कठिन छ। घामले छाला पोल्न थाल्छ र गर्मीले अनुहारमा कठोर प्रहार गर्छ। मध्याह र दिउँसो 4 अवस्था सबैभन्दा खराब हुन्छ, बीबीसी संवाददाताको भनाइ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कङ्गो गणतन्त्रमा इबोलाको जोखिमलाई अति उच्च स्तरमा वर्गीकरण गरेको छ। यो क्षेत्रका अन्य स्थानहरूमा संक्रमण फैलने जोखिम उच्च रहेको तर विश्वभरि फैलने जोखिम अझै कम रहेको डब्ल्यूएचओले जनाएको छ। इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगेको छ र 177 जनाले ज्यान गुमाएको उक्त संस्थाले जनाएको छ। संक्रमण फैलने जोखिम देखाउँदै स्वास्थ्य कर्मीहरूले एकजना मृतकको शव दिन अस्वीकार गरेपछि आक्रोशित आफन्तहरूले अस्पतालमा आगो लगाएको घटनापछि डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रेयेससले मानिसहरूलाई स्वास्थ्य संयन्त्रमा विश्वास गर्न आग्रह गरेका छन्। टर्कीका राष्ट्रपति रेजेप तैयिप आर्दोआनको एउटा आदेशका कारण देशको सबैभन्दा पुरानो मध्येको एउटा निजी विश्वविद्यालय बन्द भएको छ। इस्तानबुल बिल्गी विश्वविद्यालयको स्वामित्व भएको कम्पनीमाथि सम्पत्ति शुद्धिकरण र कर छलीको आरोपमा छानबिन चलिरहेको छ। उक्त विश्वविद्यालय बन्द भएसँगै त्यहाँ अध्ययनरत 20,000 भन्दा धेरै विद्यार्थीको अवस्था अनिश्चित बनेको छ। र ग्रीनल्याण्ड अमेरिकी राष्ट्रपतिले नियन्त्रणमा लिन चाहेको विरोधमा उक्त टापुका 100 मानिसहरूले राजधानी नुकमा रहेको अमेरिकी महावाणिज्य दूतावास बाहिर प्रदर्शन गरेका छन्। अर्धस्वायत्त डेनिस टापुमा ट्रम्पका विशेष दूतले भ्रमण गरे लगत्तै प्रदर्शन आयोजना गरिएको हो। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। सरकारले यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीले बताएका छन्। राजस्वको स्रोतले नदान्ने हुँदा ऋण लिनु अनिवार्य भएको तथापि त्यसलाई आर्थिक वृद्धिसँग जोड्ने योजना उनले सुनाएका छन्। हाल नेपालको सार्वजनिक ऋण कुल गारहस्थ उत्पादनको 48% पुगिसकेको छ। एक रिपोर्ट। गत वर्षको असार मसान्तमा 26 खर्ब 74 अर्ब रुपियाँ बराबर रहेको सार्वजनिक ऋणको रकम चैत मसान्तसम्म आइपुग्दा 29 खर्ब 33 अर्ब रुपियाँ पुगिसकेको छ। यो अवधिमा डलरसँग नेपाली मुद्राको अवमूल्यनकै कारण पनि 1 खर्ब 15 अर्ब रुपियाँको घाटा लागेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणमा देखिन्छ। तथापि थप ऋण नलिकन बजेट बन्न नै नसक्ने अवस्था रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिलाई जानकारी दिए।
1: उत्पादक क्षेत्रमा खर्च नगर भन्न चाहिँ एकदमै मुनासिब छ, तर ऋणै नलिउँ भन्नुभयो भने चाहिँ फेरि ठप्पै हुन्छ सबै कुराहरू। यसमा हामीले 1330 अर्बको अनिवार्य दायित्व थियो गत साल, राजस्व उठाएको थियो जम्मा 1180 अर्ब। आँखा चिम्म गरेर यो राज्य सुत्ने हो भने पनि हामी घाटामा छौँ, ऋणै लिनुपर्छ सुत्नको लागि पनि। तर विकास निर्माणका सबै गर्नको लागि आन्तरिक ऋण र वैदेशिक ऋण नै लिनै पर्ने बाध्यात्मक अवस्थामा छौँ। तर त्यसलाई सदुपयोग गर्यौँ भने यो आफैमा ठुलो कुरो होइन, यद्यपि सचेत चाहिँ भइराख्नुपर्छ।
4: तर यसपालिको बजेटबाट सार्वजनिक ऋणको अनुपात चाहिँ सकेसम्म बढ्न नदिने बाचा पनि मन्त्री वाग्लेले गरेका छन्।
1: हामी असाध्यै अनुशासित रूपमा जानुपर्ने हुन्छ। यति भन्दा भन्दै पनि एलडिसिजहरू वा लो इन्कम कन्ट्रिजहरूको अनुपातमा चाहिँ हामी औसत 50% जति हुने गरेको छ, हामी 42-43 छौँ र यस पटकको बजेटमा हामीले त्यसलाई सकेसम्म नबढाउने, बढ्यो भने पनि नगण्य हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौँ। किनभने पुराना ऋणहरू पनि तिर्दै जान्छ र यसपालि थप्ने ऋणलाई चाहिँ अर्थतन्त्रको वृद्धिसँग गाँसेर हेर्दा त्यो अनुपात लगभग हाराहारीमा रहने, नभए उस्तै पर्यो भने चाहिँ घट्ने पनि, त्यसको आकलन पनि गरेका छौँ।
4: अर्थमन्त्रीले वृद्धिलाई तेज बनाएर अर्थतन्त्रको आकार नै ठुलो बनाउने तर्फ सरकारको ध्यान गएको बताए। यो वर्ष नेपालको अर्थतन्त्रको आकार जीडीपी 66 खर्ब रुपियाँको हाराहारीमा पुग्ने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। जीडीपीको 1/3 हाराहारीमा बजेट बन्न सक्ने अर्थमन्त्रीले जनाएका छन्। प्रसङ्ग अझै बजेटकै, अर्को साता सार्वजनिक हुने यस वर्षको बजेटमा उद्यमी तथा मध्यमवर्गीय परिवारलाई लक्षित प्राथमिकता रहने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताउँदै आएका छन्। सत्ताधारी पार्टीको वाचापत्र एवं सरकारका कार्ययोजनामा पनि त्यस्तै विषय परेका छन्। अहिले मध्यपूर्वको युद्धले इन्धनको मूल्य बढ्नासाथ नेपालमा पनि महँगी बढ्ने प्रक्षेपण गरिएका छन्। यस्तो बेला सरकारले कसरी राहत दिन सक्ला भनेर साथी फणिन्द्र दाहालले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई सोधेका छन्।
5: रोजगारी दिने, त्यस्तै गरी कन्जम्पसन बढाउने, अनि ट्याक्स छुटबाट पनि कस्तो भने उनीहरूको कन्जम्पसन बढाउन सकिन्छ, अनि सोसल सेक्युरिटीमा तल्लो वर्गलाई हामीले अलि स्ट्रङली फोकस गर्ने गरेका छौँ, मध्यम वर्गलाई पनि मिनिमम यहाँभन्दा तल जानु है भनेर इन्स्योर गर्यो भने उनीहरू कन्फिडेन्टली चाहिँ इन्कम र कन्जम्सन गर्न सक्छन् र त्यसले इकोनोमीलाई चलायमान बनाउन सक्छ भन्ने हो। र अहिले अर्थमन्त्रीज्यूले गर्न खोज्नु भए पनि एउटा करबाट राहत दिने, अरू कुरो चाहिँ उद्योग व्यवसायमा इन्भल्भ हुनको लागि पनि विभिन्न सहुलियतहरूबाट इन्करेज गर्ने र मध्यम वर्ग विस्तार भएपछि अर्थतन्त्रको आधार अलिकति बलियो हुन्छ भन्न खोज्नु भए जस्तो लाग्छ।
6: अब यही आयकर छुटको कुरा गर्दा केही वर्ष सीमा छुट त्यो गर्ने कुरा केही वर्ष यता सरकारले बढाएको देखिँदैन, त्यो हेरफेर गर्न सकिने अवस्था छ?
5: यो चाहिँ गर्नुपर्ने नै हो होइन। 2-3 वर्ष अगाडिसम्म हाम्रो कस्तो हो भने इन्डियाको र हाम्रो चाहिँ उतातिर पनि व्यक्ति दम्पतिलाई जति छुट हुन्थ्यो यता पनि करिब त्यति नै हुने गरेको थियो। पछि उनीहरूको अलिक बढी माथि आइसकेको छ, करिब 3 वर्ष अगाडिदेखि होइन, त्यति बेलादेखि नै हामीले नेपालमा पनि यो कर छुटको जुन चाहिँ लिमिट बढाउनुपर्छ, अलिक बढी छुट दिनुपर्छ भनिएकोमा पहिलाको सरकारहरूले छुट दिन नसकेको कारण के भने एउटा जहाँबाट कर अलि धेरै उठाउनु पर्ने हो त्यहाँ चाहिँ उठाउन नसक्ने होइन, त्यसमा यो चुहावट अनि मिलिमतो लगायतकोले नउठ्ने, अनि राजस्व कम हुने भएपछि के गर्ने त भन्दा यो आइराखेकोलाई कर छुट दियो भने त यो जति आइरहेको थियो त्यो त घट्ने हो भन्ने लाइनमा निरीहताको कारणले
6: त्यही यसमा अहिले पनि अब अपेक्षा अनुसार त राजस्व सङ्कलन भइरहेको छैन नि त। अनि यो सीमालाई कतिसम्म लचक भएर सरकारले बढाइदिन वा त्यो गर्न सक्छ विस्तार गर्न?
5: अहिलेको सिनारियो एकदमै फरक हो। नयाँ सुरुवात गरिरहेको अवस्थामा यो राजस्व सङ्कलनमा इन्टरभेन्सन गर्ने हो भने हाम्रो चाहिँ अहिलेकै शिथिल इकोनोमीको अवस्थामा पनि करिब 20 खर्ब राजस्व सजिलै उठ्नु पर्ने हो कि, जताततै चुहावट छ। अब हामी पब्लिकले नै पनि कर तिर्नुपर्ने, तिर्दैनौँ किनभने तिर्नै पर्दैन। म इलेक्ट्रोनिक सामान किने 20,000 भने मलाई भ्याट बिल मैले माग्दिनँ वा चाहिँ भ्याट बिल दिँदैन, सबैलाई भन्नु भएन। ठुला व्यापारीहरूले त कर छली गरेको, अदालतले नै अर्बौँ जरिवाना तिराएको त्यस्तो छ नि। यो सबैले के देखाउँछ भने हाम्रो कर राजस्व उठाउने बेस सम्भावना एकदमै ठुलो छ, त्यो उठाउन नसकेको नचाहेको र मिलिमतो आफैले लाभ लिएर एउटा सेटिङमा राजस्व छलेको अवस्थाको कारणले हाम्रो राजस्वको आकार सानो देखिएको हो। त्यस कारण अहिलेको सरकारले राजस्व यो चाहिँ रेभेन्यू एडमिनिस्ट्रेसनमा अलिकति इफिसियन्टली काम गर्ने हुनासाथै त्यो अटोमेटिकली आउँछ।
6: अनि अब यही बेला कर्मचारीहरूले पनि तलब वृद्धिको अपेक्षाहरू राखेका हुन्छन्, अहिलेको सरकारले त्यो गर्न सक्छ?
5: गर्न सक्छ र आवश्यक छ। अब अहिले त कस्तो भने अरू कुराहरूबाट कटौती गरेर भए पनि कर्मचारीको तलब भत्ता सुविधा बढाउनु पर्छ।
4: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ साथी फणिन्द्र दालसँग कुरा गर्दै। अर्को प्रसंग, कास्की जिल्ला अदालतले आज राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरुद्धका अभियोगमा सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउने आदेश दिएको छ। उनी तथा अन्य प्रतिवादी विरुद्ध अब सहकारी ठगी सम्बन्धी अभियोग मात्र कायम हुने आदेश भएको अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिएका छन्।
2: सूर्यदर्शन सहकारीको मुद्दामा संगठित अपराध, सम्पत्ति शुद्धिकरण र केही प्रतिवादीहरूको हकमा राष्ट्र ब्याङ्क ऐन अन्तर्गतको कसुर समेतको अभियोग दाबी थियो। त्यसमा सरकारी विरोध कार्यालयबाट अभियोग पत्र संशोधनको निवेदन प्राप्त भएको थियो र त्यसमा चाहिँ संगठित अपराध, सम्पत्ति शुद्धिकरण र राष्ट्र ब्याङ्क ऐन अन्तर्गतको कसुरलाई संशोधन गरेर सरकारी ठगीलाई मात्रै कायम गर्ने गरी निवेदन प्राप्त भएको थियो। त्यही आज इजलास समस्या पेस हुँदाखेरि एक नम्बर इजलासको माननीय न्यायाधीश हिमलाल बेलदासज्यूबाट आज संशोधन गर्ने र सहकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश भएको छ।
4: सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खेपिरहेका उनलाई सम्पत्ति शुद्धिकरण ऐनमा भएको व्यवस्थाको आधारमा यसैको प्रतिनिधि सभामा सांसद पदबाट निलम्बन गरिएको थियो। सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि महान्यायाधिवक्ताको कार्यालयले उनीमाथिको सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग फिर्ता गर्ने प्रक्रिया अघि बढाएको थियो। हाल लामिछाने विरुद्ध चारवटा जिल्लामा भिन्न भिन्नै मुद्दा चलिरहेका छन्। कास्की, काठमाडौँ, रूपन्देही र चितवन जिल्लामा दर्ता भई उनी विरुद्ध मुद्दा विचाराधीन अवस्थामा छन्। तीमध्ये कास्की जिल्ला अदालतमा उनी विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको थियो। उक्त अभियोग लागेको खण्डमा सार्वजनिक पद धारण गर्न नमिल्ने कानूनमा उल्लेख भएको जानकारहरूले बताउँदै आएका छन्। अब अर्को प्रसंग छोटकरीमा, मूल्य वृद्धिका कारण अप्ठ्यारोमा परेका निर्माण व्यवसायीहरूलाई सरकार अनुदान नहुने भन्दै पूर्वाधार मन्त्रीले काम जारी राख्न आग्रह गरेका छन्। इरान युद्धले इन्धनको आपूर्ति र मूल्यमा चाप परेसँगै नेपालका निर्माण व्यवसायीहरूले आफूहरूको व्यवसाय धराशायी हुन लागेको गुनासो गरिरहेका छन्। एक रिपोर्ट। आज प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा बोल्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले महत्वपूर्ण पूर्वाधारका निर्माण नरोक्न निर्माण व्यवसायीहरूलाई अनुरोध गरे।
7: ऐन संशोधन नभएसम्म 100% समस्या समाधान नहुने जस्तो पनि केस आएको भएर अलिकति डिसिजनले देखिए पनि हजुरले मूल्य वृद्धि पाउनुहुन्छ, हजुर ढुक्क भएर काम गर्दा हुन्छ। हजुरहरूको कति असर भएको छ हामीले प्रत्यक्ष रूपमा देखेको छौँ। सरकार त्यति अनुदार अथवा त्यस्तो रिजिड पनि छैन, हामीलाई पनि विकास चाहिएको छ।
4: उनले हाल निर्माण क्षेत्रमा भएको मूल्य वृद्धिलाई ऐतिहासिक भन्दै त्यसले मन्त्रालयलाई 37 अर्ब रुपियाँको घाटा भइसकेको बताए। उनले आवश्यक कानूनी फेरबदल गरेर भए पनि निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न प्रयास गरिरहेको बताएका छन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, युकेको अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने अपेक्षा गरिएको बताएका छन्। मध्य अफ्रिकाको कङ्गो गणतन्त्रबाट फैलिएको इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगिसकेको छ भने 177 जनाले ज्यान गुमाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
0: संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिन सक्ने अहिले फैलिएको बुन्डी बुजो प्रजातिको इबोला भाइरसका लागि कुनै प्रमाणित खोप उपलब्ध छैन। वैज्ञानिकहरूले प्रकोपको अवस्थालाई मध्यनजर गर्दै तत्कालै खोप तयार पार्न काम भइरहेको बताएका छन्। मानिसहरूमा खोपको परीक्षण अघि त्यसलाई जनावरमा परीक्षण गर्नुपर्ने हुन्छ। कोभिड महामारी नियन्त्रणका लागि खोप विकास गर्न प्रयोग गरिएको प्रविधि प्रयोग गरेर वैज्ञानिकहरूले इबोला विरुद्धको खोप पनि बनाइरहेका छन्। यो खोपको अक्सफर्डमा जनावरहरूमा परीक्षण सुरु भइसकेको बीबीसीले थाहा पाएको छ। अक्सफर्डले उपचार प्रयोजनका लागि यो खोप तयार गरे लगत्तै भारतको सेरम इन्स्टिच्युटले ठूलो स्तरमा खोप उत्पादन गर्ने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठनले इबोलाका कारण जनस्वास्थ्य आपतकाल घोषणा गरे पनि यसलाई महामारी भनेको छैन। यद्यपि डब्ल्युएचओले कङ्गो गणतन्त्रमा यसको जोखिमलाई उच्चबाट अति उच्च श्रेणीमा वर्गीकरण गरेको छ। क्षेत्रीय स्तरमा संक्रमण फैलने जोखिम उच्च रहे पनि विश्वभरि फैलने जोखिम अझैसम्म कम रहेको डब्ल्युएचओले जनाएको छ।
4: यसका साथै बीबीसी नेपाली सेवाको साझा पखाइ यही समाप्त हुन्छ। सोमबार बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।